0: 40 افراد سوار تھے جن میں 30 بھارتی ملاح بھی شامل ہیں. جناب جیسوال نے کہا کہ نئی دلی میں ایران کے سفارت خانے کے مشن کے نائب سربراہ کو آج صبح وزارت کی جانب سے طلب کیا گیا تھا.
1: جو دو جہاز جس پہ کل رات حملہ ہوئی ہے, آج سویرے حملہ ہوا, تو ان دونوں جہاز میں 30 ہمارے بھارتی ناوک تھے. ایک جہاز میں جس میں 12 لوگ تھے اس میں ایک ناوک کی موت ہوئی ہے, اور دوسرے جہاز جس میں 18 بھارتی ناگرک یا ناوک تھے اس میں سے 9 لوگوں کو گھور چوٹ پہنچا ہے, ان کو اس میں سے 2 کافی گمبھیر روپ سے گھائل بھی ہے. تو یہ تھا بیورا جو کل کا یا آج سویرے کا جب بھی سمے میں جب حملہ ہوا. اس کے علاوہ کئی ایک جانیں ہمارے لوگ گئی ہیں, اور میں کہہ سکتا ہوں کہ جتنے بھی دیش ہیں دنیا میں اس سے سب سے زیادہ جو کمرشل شپنگ پہ جو بھی حملہ ہوا ہے وہ سب سے زیادہ ناوکوں کی ہمارے دیش کی لوگوں کی جان گئی ہے.
0: پاکستان کے زیر قبضہ کشمیر میں احتجاجوں پر سوال کا جواب دیتے ہوئے جناب جیسوال نے کہا کہ پاکستان کے زیر قبضہ کشمیر میں جاری احتجاج ان علاقوں میں پاکستان کے دہائیوں سے چلے آ رہے سلسلے وار استحصال, بنیادی حقوق فراہم نہ کیے جانے اور انتظامیہ کے ظلم و جبر کا براہ راست نتیجہ ہے.
1: پاکستان ادھیکرت جموں کشمیر میں چل رہے ویروھ پردرشن, دشکوں سے چل رہے شوشن, مولک ادھیکاروں کا ہنن اور پرشاسنک اتپیڑن کا سیدھا پرینام ہے اور پرمان بھی ہے. ستھانیہ آبادی کی جائز شکایتوں کو سمادھان کرنے کے بجائے وہاں کا پرشاسن, وہاں کا سرکار نے اتیادھک پولیس کروڑتا کا سہارا لیا ہے. اس میں اسہائے لوگ جس میں مہیلائیں بھی ہیں اور بچے بھی ہیں ان کے خلاف کاروائی کی گئی ہے, اور نہتے ناگرک کے خلاف گھاتک بل کا پریوگ کرنا بھی شامل ہے جس کے پریمان
0: بھارت اور برطانیہ کے درمیان جامع اقتصادی تجارتی معاہدہ سی ای ٹی اے کل سے نافذ ہو جائے گا. اس تاریخی معاہدے کے تحت برطانوی بازار میں 99% محصول تک بھارتی برآمدات کو بغیر ڈیوٹی رسائی حاصل ہوگی. آج نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے کامرس کے سیکرٹری راجیش اگروال نے بھارت برطانیہ جامع اقتصادی تجارتی معاہدے کو یہ کہتے ہوئے بھارت کے تجارتی سفر میں ایک فیصلہ کن سنگ میل قرار دیا کہ یہ دو بڑی معیشتوں کے درمیان مستقبل پر مبنی اقتصادی شراکت داری قائم کرے گا. ہمارے نامہ نگار نے خبر دی ہے کہ بھارت برطانیہ کے درمیان جامع اقتصادی تجارتی معاہدے کا نفاذ بھارت کے عالمی سطح پر مربوط, لچکدار اور مسابقتی معیشت بننے کے سفر میں ایک اہم قدم ہے. مزید تفصیل ہمارے نامہ نگار سے.
2: اس معاہدے کو عوام پر مرکوز معاہدے کے طور پر تیار کیا گیا ہے جس کے فوائد پورے معاشرے کو حاصل ہوں گے. سی ای ٹی اے اور ڈی سی سی کے ایک ساتھ نفاذ سے بھارتی برآمدات کے لیے اہم امکانات پیدا ہوں گے. بھارتی برآمدکاروں کو مختلف شعبوں میں برطانیہ کے محصول مکمل طور پر ختم ہونے سے فائدہ ہوگا. ڈبہ بند خوراک پر 70% تک, سمندری اشیاء پر 21% سے زیادہ, انجینئرنگ ساز و سامان اور موٹر گاڑیوں کے کل پرزوں پر تقریباً 18%, چمڑے اور فٹ ویئر اشیاء پر 16% تک, ٹیکسٹائل اور کپڑوں پر تقریباً 12% تک جو محصول تھا وہ بالکل ختم ہو جائے گا. اس سے برطانیہ کے بازار میں بھارتی برآمدکاروں کی مسابقتی صلاحیت میں نمایاں اضافہ ہوگا. کسانوں, ماہی گیروں, ایم ایس ایم ایز اور مینوفیکچررز کے لیے نئے امکانات پیدا ہوں گے, اور عالمی ویلیو چین میں بھارت کی پوزیشن مستحکم ہوگی. دلی سے امن کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
0: ریلوے کے وزیر اشونی ویشنو نے بڑی پالیسی اصلاح کا اعلان کرتے ہوئے کہا ہے کہ اب زرعی کھاد روایتی بند ڈبوں کی بجائے خصوصی طور پر ڈیزائن کردہ کنٹینرز کے ذریعے ٹرانسپورٹ کی جائے گی. بھارتی ریلویز کی جدید کاری سے متعلق اصلاحات پر آج نئی دلی میں میڈیا سے خطاب کرتے ہوئے جناب ویشنو نے اڑنے والی راک یعنی فلائی ایش کے ٹرانسپورٹ میں بھی بڑی اصلاح کا اعلان کیا, جس کے تحت اسے کھلے ریلوے ویگنز کے بجائے خصوصی طور پر ڈیزائن کردہ کنٹینرز کے ذریعے ٹرانسپورٹ کیا جائے گا. ریلوے کے وزیر نے مزید کہا کہ کنٹینر پر مبنی نئے نظام سے لوڈنگ, ٹرانسپورٹ اور سٹوریج کے دوران ہونے والی دھول کی آلودگی میں کمی آئے گی. جناب ویشنو نے کنٹینر پالیسی کے تحت مربوط لائسنس نظام کا بھی اعلان کیا.
3: ابھی تک کیا چیلنج آتا تھا, ریل ٹرانسپورٹیشن میں جب اس کو ویگن میں بھرتے ہیں تو فلائی ایش بہت فائن ہوتی ہے, اس کو لوڈ کرنے کے ٹائم میں بڑا پولوشن ہوتا ہے. پھر جب اس کو ٹرانسپورٹ کرو, جب ٹرین 100 کی سپیڈ سے چلے گی تو بہت ساری فلائی ایش نکل کے باہر آ جاتی ہے اور پورے راستے اس کا ٹرانسپورٹیشن کا پرابلم ہوتا ہے. سو دیٹس وائی وی براٹ دس ریفارم. فلائی ایش کے لیے اسپیشل کنٹینر ڈیزائن کیا ہے جس میں لوڈنگ ہوگی ٹاپ سے.
0: सुप्रीम कोर्ट मध्य प्रदेश के धार जिले के भोजशाला तनाजे की रोजाना की बुनियाद पर समाप्त करने पर राजी हो गया है। ताहम भारत के चीफ जस्टिस सूर्यकांत, जस्टिस जॉय माल्या बागची और जस्टिस वी मोहन्ना पर मुश्तमिल बेंच ने दरखास्त गुजारों की उस अर्जी को मुस्तरद कर दिया जिसमें तनाजे से पहले की सूरत हाल बहाल करने के लिए उबूरी हुक्म जारी करने की दरखास्त की गई थी। पहले की सूरत हाल के मुताबिक मुसलमानों को मुकर्रर करदा दिनों में हिंदुओं की पूजा के साथ साथ जुमे के रोज नमाज अदा करने की इजाजत हासिल थी। बेंच ने रियासत को हुक्म दिया है कि वो मस्कूरा आराजी से मुतसिल एक खुली जगह फराहम करे ताकि मुस्लिम फरीक जुमे के रोज दोपहर 1 बजे से सपहर 3 बजे तक जुमे की नमाज अदा कर सके। बेंच ने वाजे किया कि ये इंतजाम आर्जी बुनियादों पर है जब तक के मामले का हतमी फैसला नहीं हो जाता। बेंच ने दोनों फरीकों से तहमुल बरतने की अपील की और इस मामले को इंतहाई हसास करार दिया। भारत कल से हैदराबाद में मेहनत और रोजगार के ब्रिक्स वुजरा की 12वीं मीटिंग की मेजबानी करेगा। इस 2 रोजा मीटिंग में ब्रिक्स रुकन ममालिक के मेहनत और रोजगार के वुजरा और सीनियर अफसरान यकजा होंगे। भारत की ब्रिक्स सदारत जिसका उनवान है लचक, जिद्दत तराजी, इश्तराक और पायदारियत की तामीर, इसके तहत ये इज्तिमा होगा। मेहनत और रोजगार के मरकजी वजीर डॉक्टर मनसुख मांडविया मीटिंग की सदारत करेंगे। इस दौरान वुजरा समाजी तहफ्फुज को फरोग देने, मेहनत की मंडियों को बाजाबता शक्ल देने, खवातीन की शमूलियत को बढ़ाने और अफरादी कुव्वत में उन्हें शामिल करने समेत 4 तरजीही मौजूदात पर तबादला ख्याल करेंगे। मीटिंग के दौरान रोजगार वर्किंग ग्रुप के जरिए तैयार करदा ड्राफ्ट एलामिये को गौर खोज के बाद अपनाया जाएगा। इस एलामिये का मकसद ब्रिक्स ममालिक में मेहनत के बाजार की पॉलिसियों, मेहनतकशों की बहबूद, हुनरमंदी के फरोग और शमूलियाती रोजगार पर तआवुन को तकवियत देना है। इसके अलावा एलामिये का मकसद काम की बदलती दुनिया में लचक और पायदार तरक्की को फरोग देना भी है। मेहनत और रोजगार के मरकजी वजीर डॉक्टर मनसुख मांडविया ने कहा है कि मसनूई जहानत नौजवानों के हुनर को मौसर तरीके से निखार सकती है। हैदराबाद में ब्रिक्स ट्रेड यूनियन फोरम समिट से मेहमान खसूसी के तौर पर खिताब करते हुए डॉक्टर मांडविया ने स्किल इंडिया मिशन के तहत समाजी तहफ्फुज पहल के मुख्तलिफ हुकूमती इकदामात और प्रोग्रामों को नुमाया किया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। इंतखाबी कमीशन ने हरियाणा और आंध्र प्रदेश में जारी वोटर फहरिस्तों की खसूसी नजरसानी SIR की मुद्दत में 10 दिन का इजाफा कर दिया है। कमीशन के नए शेड्यूल के मुताबिक हरियाणा और आंध्र प्रदेश में बूथ लेवल अफसरान BLO इस महीने की 24 तारीख तक घर घर जाएंगे। इससे पहले यह मुद्दत आज 14 जुलाई को खत्म हो रही थी। कमीशन ने कहा है कि इंतखाबी फहरिस्तों का मुसविदा 31 जुलाई को शाया किया जाएगा जबकि हतमी वोटर फहरिस्त की इशात 3 अक्टूबर को होगी। इंतखाबी कमीशन ने यह भी इत्तला दी है कि दोनों रियासतों में 31 जुलाई से 30 अगस्त के दरमियान दावे और एतराजात दाखिल किए जा सकते हैं। शहरी हवाबाजी के मरकजी वजीर राम मोहन नायडू ने कहा है कि ढुलेरा बैनल अक्वामी हवाई अड्डे पर 3 माह में कामकाज शुरू हो जाएगा। प्रोजेक्ट की पेशरफ्त का जायजा लेने के बाद मीडिया से बातचीत करते हुए वजीर मौसूफ ने कहा कि इस प्रोजेक्ट का 80% काम मुकम्मल हो चुका है और हुकूमत का मकसद आइंदा 3 माह में टर्मिनल की तामीर के बकिया काम को मुकम्मल करना और लाजमी लाइसेंस हासिल करना है ताकि परवाजों का आगाज किया जा सके। वजीर आजम नरेंद्र मोदी ने BJP के सीनियर लीडर रामचंद्र गौड़ा के इंतकाल पर दुख का इजहार किया है। सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने जनाब गौड़ा को कर्नाटक में BJP का एक अहम सुतून करार दिया जिन्होंने जमीनी सतह पर पार्टी को मुस्तहकम करने और पार्टी वर्करों की नस्लों को तैयार करने में अपनी जिंदगी वक्फ कर दी। जनाब मोदी ने सोगवार कुनबे और उनके हामियों से भी दिली ताजियत का इजहार किया। बाहमी तिजारत और सरमायाकारी को वसत देने की जानिब एक अहम कदम के तहत भारत मालदीव आजाद तिजारती मुआहदे के लिए बातचीत का पहला दौर कामयाबी के साथ मुकम्मल हो गया। ये बातचीत गुज़श्ता हफ्ते वर्चुअल तौर पर हुई थी। कॉमर्स और तिजारत की वजारत ने कहा है कि तरफेन ने बातचीत के सभी पहलुओं पर खातिरख्वाह पेशरफ्त की और मुख्तलिफ मामलात पर वसीतर इत्तेफाक हुआ है। भारतीय महकमे मौसमियात IMD ने कल तक ओडिशा में कहीं कहीं शदीद से बहुत शदीद और कहीं इंतहाई शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। उसने मजीद कहा है कि कल तक बिहार में शदीद से बहुत शदीद बारिश का इम्कान है। IMD ने कहा है कि आइंदा 2 रोज के दौरान मुल्क के शिमाल मशरकी हिस्से, छत्तीसगढ़, झारखंड और मगरबी बंगाल में भी इसी तरह का मौसम रहेगा। یوکرین کی فضائیہ نے کہا ہے کہ اس کے فضائی دفاعی نظام نے رات بھر چلے سلسلے وار حملوں کی لہر کے دوران 5 روسی بیلسٹک میزائلوں کا پتہ لگایا اور انہیں ناکام کیا. حالانکہ دیگر کئی میزائل اور ڈرونز دفاعی نظام میں سرایت کرنے میں کامیاب رہے اور انہوں نے راجدھانی کیف کو نشانہ بنایا. یوکرین کی فضائیہ کے مطابق ایک بیلسٹک میزائل اور 25 ڈرونز نے ملک بھر میں 17 مقامات کو نشانہ بنایا جن سے ملبے کے گرنے کی بھی رپورٹ ہے. کیف میں حملوں کی وجہ سے 2 گوداموں میں آگ لگ گئی اور ایک اسکول کو نقصان پہنچا. یوکرین کے صدر ولادیمیر زیلنسکی جو کہ فرانس کی سالانہ ویسٹل ڈے تقریبات میں شرکت کے بعد سے پیرس میں ہیں نے کہا کہ یوکرین اور اس کے بین الاقوامی ساجدار اگلے ایک سال کے اندر مشترکہ طور پر کم لاگت والے اور بڑے پیمانے پر تیار کیے جا سکنے والے دفاعی نظام تیار کر سکتے ہیں. فیفا